नमस्ते, हरेक मङ्गलबार साँझको 36 बजे प्रसारण हुने ओट्यागो एक्सिस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म आशिषको सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। डनेडिन नेपाली समाजको प्रस्तुति रहेको कार्यक्रम हाम्रो आवाजलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर र एथनिक कम्युनिटीले। कार्यक्रम हाम्रो आवाज ओट्यागो एक्सिस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार साँझ 36 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्ट तथा आइट्युनबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ। यसको अलावा कार्यक्रम हाम्रो आवाज मानवा टु पिपल्स रेडियो 999 AM हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार 7 बजेदेखि 7:30सम्म पुनः प्रसारण हुनेछ। आजको हाम्रो कार्यक्रम सामान्य दिनको जस्तो छैन। आज हामी एउटा यस्तो दुःखद घटनाबारे कुरा गर्दैछौँ जसले नेपालका धेरै परिवारको जीवन एकैछिनमा बदलिएको छ। नेपालमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ। कसैले आफ्नो परिवारका सदस्यहरू गुमाउनु भएको छ, कसैले आफन्त अझै सम्पर्कविहीन छन्, कोही घाइते भएका छन् र धेरै परिवारले आफ्नो घर सम्पत्ति र जीविकोपार्जन गुमाउनु भएको छ। आज हामी विदेशमा भए पनि हाम्रो मन नेपालमै छ। सबैभन्दा पहिले यस विपन्न अवस्थामा ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँहरूका परिवार जनप्रति गहिरो समवेदना, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र अहिले पनि बेपत्ता तथा सम्पर्कविहीन रहेका व्यक्तिहरू सुरक्षित रूपमा भेटिन सक्नुहुन्छ भन्ने हाम्रो प्रार्थना पनि रहेको छ।

र यो चेयर उहाँहरूको सम्झनामा रहेको थियो। यो आकस्मिक बाढी केवल पानीको बहाव मात्र होइन, यसले केही मिनटमा वा केही घन्टामै मानिसको घर, खेतबारी, व्यवसाय, सडक, पुल र वर्षौँको मेहनत बगाउन सक्छ। तर प्राकृतिक विपदको सबैभन्दा ठुलो असर मानिसको जीवनमा पर्छ। आज धेरै परिवारहरू प्रश्न गरिरहेका छन्, अब हाम्रो घर कहाँ छ, हाम्रा आफन्तहरू कहाँ छन्, भोलि हामी कसरी बाँच्ने। यस्तो अवस्थामा राहत भनेको केवल पैसा होइन, राहत भनेको खाना हो, पानी हो, औषधि उपचार हो, आश्रय हो, उद्धार हो, र भनौँ अझै सबैभन्दा महत्त्वपूर्ण कुरा त आशा हो। त्यसैले अहिले हामीले सकेको सहयोग गर्नु आवश्यक छ।

जस्तो विपदको यो कठिन समयमा विदेशमा रहनुभएका धेरै नेपालीहरूले आफूले सक्ने रात सङ्कलन गरेर नेपाल पठाइसक्नु भएको छ। विदेशमा रहेका विभिन्न सङ्घ संस्थाहरू पनि उत्तिकै खटिनु भएको छ। विभिन्न संस्था समुदाय तथा व्यक्तिहरूबाट भइरहेको उल्लेखनीय सहयोग र सकारात्मक प्रतिक्रियाको प्रशंसा गर्नुपर्दछ। हामीहरूले नेपाली समुदाय तथा विभिन्न संस्थाहरू राहत तथा सहयोगको लागि एकदमै सक्रिय रहनुभएको छ र ठुलो रकम जम्मा भइरहेको छ। यस्ता संस्थाहरूमा एनआरएनए न्युजिल्यान्ड, स्थानीय नेपाली समुदायहरू, हिमालयन ट्रस्ट, न्युजिल्यान्ड रेड क्रस तथा विभिन्न नेपाली सङ्घ संस्था तथा समुदायहरू एकदमै लागि पर्नु भएको छ र व्यक्तिगत रूपमा पनि सहयोग धेरै व्यक्तिहरूले गर्नुभएको छ। यसको लागि म कार्यक्रम सञ्चालकको हिसाबले मेरो व्यक्तिगत तथा हाम्रो आवाजको तर्फबाट यहाँहरू सबै सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु।

हामी डुनेडिनमा रहेका नेपालीहरूले पनि आफ्नो ठाउँबाट आवाज उठाइसकेका छौँ। हामीले स्थानीय सांसदहरू, नेपाली समुदायका विभिन्न संस्था र डुनेडिनमा रहेका अन्य समुदायसँग सम्पर्क र समन्वय गर्ने प्रयास गरि नै रहेका छौँ। हामीले श्रीलङ्काली तथा पाकिस्तानी समुदायसँग पनि ऐक्यबद्धता र सहयोगका लागि संवाद गरिरहेका छौँ, किनभने विपदको समयमा समुदायको सिमाना हुँदैन, दुःख साझा हुन्छ र मानवता झन् साझा हुन्छ। त्यसै गरी डुनेडिन रेड क्रस लगायत स्थानीय संस्थाहरूसँग पनि बाढीको अवस्था र राहतको सङ्कलनबारे जानकारी तथा सहकार्यको लागि सम्पर्क भइरहेको नै छ। मिडिया र आफूले सक्ने तर्फबाट हाम्रो आवाजका अर्का प्रस्तोता एजेक्स पास्तोलाले पनि आफ्नो भिडियो मार्फत सबै श्रोताहरूलाई राहत सङ्कलनको लागि र यस विपद घडीमा एकजुट हुनको लागि भिडियो मार्फत पनि आफ्नो अभियान अगाडि बढाइराख्नु भएको छ। विश्वविद्यालय र विभिन्न विभागहरूले समेत सामाजिक सञ्जाल तथा आफ्नो सञ्चार माध्यमबाट राहत अभियानको जानकारी साझा गरेर सहयोग गरिरहेका छन्। हामीलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई पनि म यहीँबाट अपिल गर्न चाहन्छु, आफूले सकेको सहयोग गरौँ। सहयोग सानो र ठुलो भन्ने हुँदैन, विपदमा परेका व्यक्तिहरूको लागि यो एकदमै ठुलो कुरा रहन्छ र विभिन्न तरिकाबाट सहयोग पनि मिल्ने गर्छ। यी सबै प्रयासका लागि हामी हार्दिक धन्यवाद।